अजात हरिय पात हरिय मित्र हरिय मात हरिय रोग हरिय शोक हरिय भरम हरिय करम हरी अजय हरिय भय हरिय भेद हरिय छेद हरिय खंड हरिय भंड हरिय दंड।